0: ढाई से 6 माह तक बच्चे को सिर्फ और सिर्फ माँ का दूध पिलाएं और 6 माह के बाद इजाफी गिजा के साथ 2 साल तक दूध पिलाना जारी रखें। याद रखें, कोई भी डब्बे का दूध माँ के दूध का नेमल बदल नहीं।
1: यह हाल का नवीद खाना दस दंदे मुबारक शाह
2: दे दो बखा खुशाल हो से इमल खाना
1: दार तो आया चिदा ड्राई फ्रूट दिचाना रवड़ी वो
2: बोली इमल खाना खुख दिन शु
1: ना ना देर में खुखशु टोल में व सफा खुआगा आओ भी खिता जवा
2: दा खुमा ता अवामी ड्राई फ्रूट आदिल खान दिशानी ना रवड़ी
1: दार तो आया नवीद खाना छ दिलता जुई सरा कम कम आइटम्स मिलावेगी
2: दा आदिल खान दिशानी पे दुकान की ताजा मूंगफली बादाम किशमिश हर किस्म चनी नोदी गडवड़ मेवा ओजान इंजरान पिस्ता काजू कद्दू बीज कोपा मकानी पतासी ताजा रेवड़े और अरजाना बया तरलासा कौलेशाही
1: दर तो वह ददवी का दुकान चढ़ता दे
2: ददवी दुकान पर मेन शहर है रेशम सड़क दशंगरीला होटल लांदी दायम खान दिशानी और आदिल खान दिशानी दुकान दे तासुर सरा पर टेलीफोन नंबर 0320-54-28-549 और 0322-51-51-557 باندی رابطه کولی شی وچه میوه د جمی سوغات په اسانه ترلاسه کولی شی
3: یو نیم سلو کبابو راشه لگا
4: گرانو اوریدونکو تاسو آواز اوری د ریډیو امن 88.4 بټ ګرام مونږ سره اوسئ
5: शुक्रिया आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
6: अस्सलाम वालेकुम जमानुम दे फिदाउल्ला शांगली सर तालुक सातम पातेकी गम बड़ग्राम की औ मैदा बमे खराब हुआ औ सिमट उकार कहो चुनाई पलिस्तर कहो हमेशा बैदा खराब हुआ था पराठो सरा दे सरा सर जम गए सटगु इस्तेमाल का माशाल्लाह डेर खस्ता रेजेटे दे और डेर मजेदार है जंग मैदा खराब हो अक्सर बला पराठे खोड़े ला सुबह जो टाइम के आगे सरवा मेरे खराब हुए आगा मंग इस्तेमाल हुई सटगो माशाल्लाह बिल्कुल बराबरी उम्मीदी में सही थी गटे पे की वो माशाल्लाह चढ़ी रे खस्ते
7: السلام علیکم زمانم دے زیور رحمان دے بڑگرام برابر سے دن کے ما اور سڑگو میں اگست ہوا استعمال کرنے میں دا ماشاءاللہ کلے ریزلٹ دے اور ڈر زبردست ریزلٹ دے زما وزن مسئلہ وا او دا کھڑا مل گٹا وا ساو میں بند دے او دا میں استعمال کرے دے ڈر یہ رفیدی ڈر زیادتی دے ماشاءاللہ دم رفیدی دی کنا سوچم نہ سے کہو دے
8: بسم اللہ الرحمن الرحیم زمان حسین خان دے زمل کوٹ سارا تعلق لرم او ایسڈ گوم استعمال کر لے او دا می دل پارا ڈیر خکار کئی الشفا اسپتال کی ملاوی گی او بلپا کی طاقت لا پارا پاور ایکس دا طاقت کی ڈیر صحیح کار کئی او دا اما استعمال کر لے کچا دا پکاری الشفا کلینک تا دے راش
9: بسم اللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم السلام علیکم زمان عمر جی سراج دے جہانگیر آباد کے پاتے کے گم جہانگیر آباد کی میری دکان دے زما کالو وین پاک نو ڈاکٹر دکھی وین نشتی دت وین عام ضرورت دے دا پاور ایکس تما شروع کر داول نا یو بوتل استعمال کر مونگ ٹیسٹ نہ اکڑ نو بالکل وین لاک بالکل برابر شیوا بیا اور تما دہم بوتل شروع کر دہم اور تو سیتن بل شروع کر دے نور زمنگ پر کور کے خپل مریضانو د میدے دا دوائن اول استعمال کرے نو خلق راضی په مخه دا دوایني زمان نوړي چې زما غزوي خشه دي نو نور ډېر مریضان دي سره خوشو او زمان نوړي په مخه راضی او دو تازه ډر کوم دور اوړي نو دا دوه درې ورځې شي دي نور اغله دوایني ما سره ختم شي نو خلق راضی په مخه زنانه راضی غواړي او ډېر کامیابی سره روان دي د میډي والا خواغه خوجو دا غي ضرورت نشته زګه د وینا چې هغه خو پروکیږي نه هغه خو ډېر خشه دي د چاډوړې څه ژوند کیږي میډي خراب دي میډي کې هر قسم تکلیفي
10: السلام علیکم گرانو مینوالو ټولو ته زما طرف دوا سلام هیلی دواګانی او زیم باز محمد او ماته د میدی مسلوا زما میده کې جراثیم نمای سیټ گو اور د میدی شربت استعمال کړو او ډیر بهترین شربت او اعلان کې چې زما ور سره الحمدلله ډیر میده سه ایشوې دا او طبیعت مې ور سره سیټی او ډیر زبردست شربت ته ای سیټ گو تاسو مینوالو ټولو ته زما ته درخواست ته چا میده کې سمسلوی یا زخمی یا تیزابیتی هغه تاسو استعمال

0: इस वक्त आपने रेडियो अमन FM 88.4 बटग्राम की इस्लामी नशरियात सुनी।
1: दा वक्त तासुद अमन रेडियो FM 88.4 बटग्राम इस्लामी नशरियात फौरी दली। प्रोग्राम दिन आउ दुनिया जब अगे तासुता दर कवलेशी द दिन पोहा
2: النار يعرضون عليها غدوا وعشيا ده قبر عذاب او راحتنا ده قران او ده احاديثنا او ده دلائل عقليه او نقليه ثابت دي
1: ده اخلاقيات درس
2: يو انسان مني دي تمام نور انسانان حقوق لازم او ضروري دي دي بدا حقوق بلا رنگ نسل مذهب ذات پات پرکی
1: د سماجی معاشی معاشرتی کورنی سیاسی او نور ډیرو مسلو حل د قرآن او حدیث په رڼا کې
2: د یو ملک او قوم دنیاوی او اخروی نجات او کامیابی لپاره یو بهترین او مستحکم سیاسی نظام ډیر زیات ضروری دی. دغه دی وجنا پیغمبر علیہ الصلوۃ والسلام په حدیث کې فرمایل دی چې د بنی اسرائیل سیاست به د هغو انبیا کو
1: او ستاسو د سوالونو